0: ले जे माले शाच अनर ले
1: जे गेगिन बटन लर ले
0: नम हरी थनजन अनर ले
1: चोपो छनसो छ छेतो नाचो सी पे गा छ लेन छ जो जो की ड्रिंक जे छ